सब लड़कियों को सलाम, आपने नाम नहीं लिखा है भैया, आसमान ने मैसेज किया भाई। भाई टाइम कम है, आप प्लीज और मैसेज ना किया कर, ठीक है। अस्सलाम वालेकुम इमशाह साहब, शोनाइस था असद ज्यादा ही हमारा डबोनेर नाठोल मीरा वाल, सलाम वालेकुम अस्सलाम। सलाम भाई सिंह मेरा जुद्दीन यम द बल मैसेज राखल दे मामू आवाज कटकी, आई एम अलीना शहजादी फ्रॉम स्वाबी। वो इजार संग संग चल ले यार। अलिश भाई अमा सन ब्लॉक प्राइस से दे 250 रुपए दे, खा डेरे जाते मन ना। हाय मामूज हसनैन यम द टोपे न जमा मख लग तोड़ दे नुस्वत ले इस्तेमाल कम जमा खुदा खुला ना दा खुदा वालो दा जमा दा खुला ना यकीन हो कना ना दारा प्रोग्राम दा नु खुदा वाल जखे मज दा खुदा वेलो ना दारा वालो दा जमा उम्र 18 साल ले चे 16 को लग तोड़ रही फिलहाल वाला पैसवाश इस्तेमाल आवा अवकाल तीर शि ब्या दागुन ब्याम तोरो ब्याह वाला नो टेंशन डबेरोड़ा तक स्पिन बशी खा अदिन को द पारा अतल लस्काल डेर दी खुद अलग द पारा अतल लस्काल कम दी खा त्रिमुन मरिमुन म लगावा त पैसवाशो लगावा सन ब्लॉक लगावा दखपोला सुनो द पारा क्रीम लगावा دخپولا سونو د پار کول کریم لگاوا مخ پدی پخپل سپین نرم شي کبیا کال یوتا پیسواش لگاوا لگاوا نک کال پسم بیا تورو نو بیا کریم استعمال کخا۔ السلام علیکم ماشاءاللہ بھائی اللہ تاسو لڑے صحت در کی گل بی بی ڈیر زیات مننا اظہار کاسمیٹک سیل سینٹر ڈاکٹر فضل ہادی کلینک باغ خان میرا کام میسج راغلے ڈیر زیات مننا کو شکریہ ادا کو بل میسج راغلے السلام علیکم وعلیکم السلام ڈیر زیات مننا کو بل میسج راغل دے اگین اوف سو سائٹ پر ہگے میسج کولو باندے جانتا میں جانتا ملامت شو تا ستا سوک غٹ میسج اوکی اس خبر نہ رکھا بھائی کم وہی بھائی قسم اللہ یونیورسٹی ٹاؤن کی یو ستاسو سے خبری تا سے خبری ہے دیر مشکل سارا پروگرام اور مشکل سارا لاڈلی دلانے اسی لیے کلی پدے خو پوئی نہ شمگلی یونیورسٹی ٹول بس راشی چی ہوں کرو اس کے کنا مام ناشتہ او سکڑا اور آزے ٹول لازے خواہ یواز مر آزے ٹول راشی ہے زچے سردہ سے تاکم دا سے ما تو یونیورسٹی روڈ کر بھائی آر جے سپوک میں قرار تا او آیا چی ما تا سندرہ اوائی اخو نازے اقبال گنشتا اخو گل پانا دا

पूरी भी नियम से ले जरूर इस्तेमाल के एमिना मालो पल सर पे मालिश कोले से मला पट्टू जोड़ू ना कदा सर दर्द भी द कमर दर्द भी पट्टू दर्द भी जोड़ू नु दर्द भी पालज मरीज द पारा जबरदस्त कार कवि हर किस्म जख्म दे पारा व्यक्त पे मालिश कोले से वजूद तकवाले रसे भी यौजले जरूर इस्तेमाल के जीतू नौ कलवंजी द पके मिलावट पके निश्ता शफा द पके ठोली फायदे फायदी दी देश रदी से पात विटामिन सी सीरम देर जबरदस्त सीरम दी आग अखवें दिवाखले सुख ची से पात ब्यूटी क्रीम इस्तेमाल है सटेम ची क्रीम लगे भी नुदा से मामूली शान द्वसास की दाब पके वाची मिक्स बकी और ब्याब मखवाने वो लगे भी इंशाल्लाह देर जर बतास वर सर ठीक शे ब्या रिजल्ट बदर की अच्छा था कस्ता माशाल्लाह मिनवालो सासु डेरा मनना जमंग मिनवाल रा शुरू शिवी दी और सिफात कॉस्मेटिक्स सासु दे इतिमाद सासु दे भरोसे सासु दे इतबार डेरा मनना खुशालो उसे मिनवालो खर्चे उखे वदुन उखे क्विज देने उखे दचा दा कस्ता औखना वल्ला नन सब वधु नदी वधु नदी मिना वालो माशाल्लाह उम दगा उस रागलम लिप टेम कीगी ये वजह की निकाओ कुछ दिन अवा वालत दावत हो अगाओ के निकाओ के बस रागलो न जमाले तरफा यासीन खान ता क्वेश्चन डेरा डेरा मुबारक शाह अब अल्लाह दे कामयाब का पके जका दादा से लम्हा भी दादा से खुशहाली भी का ना सीधा पुजुन की यौजला दा खुशहाली मिलाएगी पुजुन के क्वेश्चन पे यौजला वाद जवानी दाहर से पुजुन की यौजले भी मनम चिरुस तो बे इंसान द्री व दुनों के सलूर की ख्वाह खुन बयाने भी दादा से खुशहाली भी चिकल मोरजान जवंदे भी او اگر سخ پل پستر گو وینی پلاری وینی کنم نو اللہ دادا سی وخ وی دیر خسته وخ وی چی کل در تا مولا جان وی کبوله دیدا و تا وی کبوله کبوله کبوله کبوله می دا کبوله می دا ادالا سکی دازنی چی پکی یا لکا دا گل مکی تو تی گل نمی وید کدی با تاسو تا کبول دا نو نا کبولی نیمیری نا قوی کبول دا تاوتی لکسا ورو کمانا بی

0: बिल्कुल जी, नंबर में से जगह दिवाई छी। अस्सलाम वालेकुम ताज भाई सिंह तासो, आई एम किरण हबीब फ्रॉम बठमोड़ी औजमा अरूबा सीमा इकरा सुहाना नायाब अवाल सिस्टर तसलाम, आई एम किरण हबीब। किरण देर से मन ना
1: انعام
0: را روان دے
1: پروگرام شروع کر
0: لیتی تماشا کے
1: بالکل بے توڑا اناؤنسمنٹ
0: جی جی جی جی بالکل بالکل بالکل خبر ہے
1: بالکل
0: بالکل کردار ادا کوي
1: 3, 2, 1, and go
0: زبردست نمبر اوڑ دے، بالکل آئیب کا نمبر اوڑ دے دے تک مالوی خوشحال اللہ حافظ جی صحیح دا شکست رکھ دے ہاں ہاں جی

मेसेजेस राखले दी भाई ची सेम द बटल ना औसा सुदो सवाल जवाब दे फर्स्ट पोजीशन जवाब चकना बिल्कुल गलत थे और माय नेम इज जवादुल्ला फ्रॉम बटल योर आंसर इज अ सेकंड पोजीशन यस जवादुल्ला सा जवाब चकना बिल्कुल सही दे सेकंड पोजीशन मने पे दगा अलग छे दे या दगा रिसर्च कम दे दे ऊपर सेकंड नंबर बंदी राजी बिल्कुल सा जवाब जी दे ओके दे हाँ हाँ जी भले मैं जगह लिवाई ची रबर की लाश थी आवाई ची ताज भाई दिम नंबर बिल्कुल सा जवाब सही नहीं अवीडियो जबरदस्त प्रोग्राम दे अवीडियो गरम दे आई लव बढ़ ग्राम बिल्कुल डेल से तमाने ना प्यार के पास सतला उदे ना जिसे भी कुल वेखेम खाम ताज डेल से तमाने ना بل میں سجا لیوائی چی سلام بھائی سنگے زمائر شیرازی ممائر شیرازی تو سوی خشوے اودے وے گسے گیم لہڑ لے گیم تو اڑ گیا بالکل جناب صرف دا کسانو کو مقبر کول رازی ٹیم سے بلخوا فیز او دغرن کے ماں ہاں او دغرن کے دا ٹیم زیر لخوا ایوب کاکا اور ابو محمد چونکہ آئی تھنک ابو محمد وائلیو چی زمائر لخوا ایوب کاکا تھا چکم دیا پاتی دینو سو جناب ایوب کاکا فائنل تک کوالیفائی چی دغا کڑے دا نو فیز او دغرن کے ماں ہاں تا سبڑ کے یو کس کال کولی شیخان شاہ بزر شیخ ہاں ہاں جی

0: बिल्कुल जनाब, सबसे कॉल पहुंचा लेंगे, सबसे मैसेज दा हम दे प्रोग्राम इसे दी। हाँ जी, कॉल सर रवान दी कॉल तरफ जू गुरु मुसरा कॉल का उनकी सुख दियो तक कम देना दी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम माह
1: जी।
0: अम्मा गेम बहुत बस तासो ससलास के किदी शो दसो गठे या किदी शो बेले आयुब का कहला शिकस्त रखवे
1: कना
0: सही दा किरदा जन लपखपला खोखे खेर दे
1: टू फ्रेंड्स
0: बिल्कुल सही दी, दो सहेलियां ठीक है। चले जान बिल्कुल रेडी के 3, 2, 1 एंड गो।
1: आफियत अस्सलाम वालेकुम। वालेकुम अस्सलाम अर्फा। आफियत मुझे बंद टेस्ट करा गई तुझे तो कर दे दो बाजार तो शॉपिंग ले चलो और वो तराया तो शॉपिंग तो निकल भी हमारे तो भी नू हर जाओ खाए तो शीशे आउट दे अच्छा मजा मजा कपड़े आउट दे ये तो किया था पिंक कलर की दी यो पर्पल कलर की दी दाचिन दी दी और जहाँ मसेंट आउट दी दर्ज सारे चुनेर दस कर आजम ओह तमाते ने भी जुबान से नंता सारा करना ना ना बड़ा कर दे जोड़े लड़शु सार दस दस कर आजम इसे ही दस सात मुंह कर आशे दस लड़के पोक कम सामान धरा कम
0: जबरदस्त माँ पूरा 50 पाने तक मिला शेर का जबरदस्त दे दे कमाल भी बड़ा दे दे कमाल भी दे दे कमाली मड़ा है जमड़ा पॉइंट्स को बराबर दे जा कल मतलब कि तो उससे मतलब दोबारा दूल्हे से मौका वर को या बल सवाल को मां नो अहो जी या टाइम डीज ज्यादा वेस्ट की ना लिहाज कॉल बंद बेकी तो सही दास इस मासे के नूर आई डिजम डीज जाती कुछ टाइम डीज ज्यादा कम दे हम सिर्फ कॉल बंद बेकी तो ठीक था हाजो बिल्कुल कॉल्स का वाली शेजी बहुत अच्छा कॉल्स हो गए लगा बे विनर भी खा बिल्कुल जनाब सासु कॉल बिल्कुल रात ले शी खां चले जी गिनती जवाय मखां 20, 18, 17, 16, 15, 14, 13, 11, 10, 9, 8, 7, 6, 5, 4, 3, 2, 1 एंड गो का लड़ ले अने वे जनाब अब्दुल कल वाला गुरु पलायन में देऊ सारा काल कौन की सुख दी अब तक कम जरा दी। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम।
0: आयु काका छा गए आयु काका
2: जी जी
0: शिकस्त ता समर कड़े लेके ना दस विनर रख ले डेढ़ मुबारक से
2: ډېر
0: مننه کوو ډېر مبارک شه زموږ لخوا بالکل جناب ټول ټیم زیر والو ته دغه جی ډېر مبارک شه ہاں ہاں ہاں جی تین زیرو والا چھا گئے ہر کبھی چکا ہر کبھی چکا ارے کوئی شوقی تو بس تو رکھ کے مزے وکرا مزے وکرا مزے وکرا میسج اگلے دیوائے چھ مبارک ہو تین زیر والو تیرا مننا کنے جی ٹیم زیر والو زمانہ خدا سر ڈیر ڈیر مبارک دگا جیت اب ٹیم زبر والو مڑنے ور کے واہ ہمت بالکل مبل ہے بالکل بم مگڑے ہاں اور ہلا مقابلہ ڈیر زبردست ہو چھوا دے تے کمال ہے دے تے کمال ہے مڑا دے تے کمال بھی صحیح دے کنا دے تے کمال بھی مڑا چیز مدم رہا بہترین انداز کے مقابلہ جدا ہو چھوا اب کے لے جمے گا دغه سونګ علي زفر
3: نکلے ہیں شہزادے دنیا
0: جو منٹ تک ہمارے ویسے سے کال رکھ لو صحیح
3: ہے ہم دیوانے پھر سے گیم اٹھانے پوچھو نا یہ کیسی رات ہوگی
0: پھر سٹی بجے گی سٹیج سجے گا اپنی علی بجے گی کھیل جمے گا